0: اب کنٹینروں میں بھیجا جائے گا۔
1: اگر ہم فلائی ایش کا ایک اچھا ٹرانسپورٹیشن میکینزم بنا سکتے ہیں تو دین وی کین یوز فلائی ایش ان اکنامک وے، سیمنٹ میں، پروڈکشن میں یوز کر سکتے ہیں یا پھر روڈ کنسٹرکشن یا کسی دوسرے کنسٹرکشن میں ہم کام میں لے سکتے ہیں۔ ابھی تک کیا چیلنج آتا تھا، ریل ٹرانسپورٹیشن میں جب اس کو ویگن میں بھرتے ہیں تو فلائی ایش بہت فائن ہونے سے اس کو لوڈ کرنے کے ٹائم میں بڑا پولوشن ہوتا، سو دیٹس وائی وی براٹ دس ریفارم۔ فلائی ایش کے لیے اسپیشل کنٹینر ڈیزائن کیا ہے۔
0: بھارتیہ جنتا پارٹی نے عام آدمی پارٹی اور کانگریس پر سال 2020 میں اتر پوروی دلی دنگوں کے دوران خفیہ وبھاگ کے ادھیکاری انکت شرما کی ہتیا کے دوشیوں کا سمرتھن کرنے کا آروپ لگایا ہے۔ نئی دلی میں سنواددتاؤں کو سمبودھت کرتے ہوئے بھاجپا کے راشٹریہ پروکتا گورو بھاٹیا نے دلی کی ایک عدالت دوارا عام آدمی پارٹی کے پورو پارشد طاہر حسین اور چار انی لوگوں کو انکت شرما کی ہتیا کا دوشی ٹھہرائے جانے کے فیصلے کا سواگت کیا۔ श्री भाटिया ने पार्टी के राष्ट्रीय संयोजक अरविंद केजरीवाल पर वोट बैंक की राजनीति के लिए हुसैन का बचाव करने का आरोप लगाया।
2: बहुत जिम्मेदारी और प्रमुखता से एक बात मैं उठाना चाहूंगा, जजमेंट अभी पूरा पब्लिक डोमेन में नहीं है, लेकिन जो टिप्पणियां आई हैं सामने उनके आधार पे और जो घटिया राजनीति आपके कन्वीनर अरविंद केजरीवाल, कांग्रेस पार्टी सोनिया गांधी और राहुल गांधी ने करी है, वो आपके समक्ष न्यायालय की टिप्पणियों के बाद जरूर रखूंगा। इसमें जो प्रमुख अभियुक्त था ताहिर हुसैन, जब ये जघन्य अपराध हुआ तब वो आम आदमी पार्टी का पार्षद था निर्वाचित, अरविंद केजरीवाल का खासम खास।
0: जम्मू कश्मीर में जम्मू की एक स्पेशल राष्ट्रीय अन्वेषण अभिकरण न्यायालय ने पाकिस्तान موجود پرتبندھت آتنکی سنگٹھن لشکر طیبہ کے چیف حافظ سعید کے خلاف غیر ضمانتی وارنٹ جاری کیا ہے۔ یہ وارنٹ پہلگام آتنکی حملے کی چل رہی جانچ سے جڑے ایک معاملے میں جاری کیا گیا ہے۔ یہ آدیش پہلگام آتنکی حملے کے معاملے میں این آئی اے دوارا سعید کے خلاف پورک آروپ پتر داخل کرنے کے دو دن بعد آیا۔ سرکار نے سوشل میڈیا پر وائرل اس ویڈیو کا کھنڈن کیا ہے جس میں دعویٰ کیا گیا ہے کہ پردھان منتری نریندر مودی نے نیوزی لینڈ کے آکلینڈ میں ایک کاریکرم کے دوران کہا تھا کہ بھارت دنیا کا دوسرا سب سے بڑا گو مانس اتپادک دیش ہے۔ پتر سوچنا کاریالے کی تتھیہ جانچ اکائی نے کہا کہ دعویٰ فرضی ہے اور پردھان منتری نے ایسا کوئی بیان نہیں دیا ہے۔ پوری کے شری جگنناتھ مندر میں آج بھگوان جگنناتھ، بھگوان بلبھدر اور دیوی سبھدرا کے پوتر نو یوون درشن کے لیے لاکھوں شردالوں کی بھیڑ امڑی۔ بیورا ہمارے سنواددتا سے۔
3: پوری کے شری جگنناتھ مندر میں آج بھگوان جگنناتھ، بھگوان بلبھدر اور دیوی سبھدرا کے پوتر نو یوون درشن کا آیوجن ہو رہا ہے۔ مندر پرشاسن، ضلع ادھیکاری اور پولیس سرکشا کے کڑے انتظام کر رہے ہیں، ساتھ ہی بھیڑ اور ٹریفک کا ویوستھت ڈھنگ سے سنینترت کیا جا رہا ہے تاکہ درشن آسانی سے اور بنا کسی پریشانی کی ہو سکے۔ نو یوون درشن کے ساتھ ہی رتھ یاترا سے پہلے کی رسمیں پوری ہو رہی ہے۔ اب گروار کو گہرے دھارمک اتساہ اور بھویہ سماروہ کے ساتھ وشو پرسدھ رتھ یاترا شروع ہوگی۔ پرکاش داس، آکاشوانی سماچار، بھونیشور۔
0: یہ سماچار آکاشوانی سے پرسارت کیے جا رہے ہیں۔ تازہ سماچار جاننے کے لیے آپ ہمارے نیوز آن یا یار ایپ اور سوشل میڈیا ہینڈل ایکس ایچ یا یار نیوز ہندی کو فالو کر سکتے ہیں۔ یہ آکاشوانی ہے۔ मौसम विभाग ने आज बिहार और उड़ीसा में मूसलाधार बारिश की संभावना व्यक्त की है। कल तक उत्तर पूर्वी भारत, छत्तीसगढ़, झारखंड और पश्चिम बंगाल में भी ऐसी स्थिति रहने की संभावना है। हरियाणा, चंडीगढ़, दिल्ली, पंजाब और पश्चिमी उत्तर प्रदेश में भी इस महीने की 19 तारीख तक हल्की से मध्यम बारिश का अनुमान है। फीफा विश्व कप में आज रात टेक्सस के डलास स्टेडियम में पहला सेमीफाइनल फ्रांस और स्पेन के बीच खेला जाएगा। ये मैच भारतीय समय के अनुसार रात 12:30 बजे शुरू होगा। भारत और इंग्लैंड के बीच तीन मैचों की एक दिवसीय क्रिकेट श्रृंखला का पहला मैच आज बर्मिंघम के एस्बेस्टन मैदान पर खेला जाएगा। मैच भारतीय समय के अनुसार दोपहर बाद 3:30 बजे शुरू होगा। भारतीय टीम में बल्लेबाज विराट कोहली, रोहित शर्मा और तेज गेंदबाज जसप्रीत बुमराह की वापसी हुई है। श्रृंखला का दूसरा मैच कार्डिफ में बृहस्पतिवार और तीसरा तथा अंतिम मैच 19 जुलाई को लॉर्ड्स में खेला जाएगा। अंत में मुख्य समाचार एक बार फिर। भारत ने होर्मुज जलडमरू मध्य में 30 भारतीय नाविकों को ले जा रहे दो जहाजों पर हुए हमले की कड़ी निंदा की। कहा अंतर्राष्ट्रीय जलमार्गों में हिंसा स्वतंत्र और सुरक्षित नौवहन को